0: च्याङबा, मेरो टिकटक लाइभमा स्वागत छ है।
1: च्याउ टप सिंहलाई फेरि मोइच्याङले स्वागतै पो गाऱ्यो, राम्रो गाऱ्यो। सधैँ टिकटक लाइभमा मात्र बासेर हुँदैन मोइच्याङ, मैले तिम्रो लागि कालो चस्मा ल्याएको छ, कालो चस्मा पनि लाउनु पर्छ, पिराती पनि लाउनु पर्छ, छिटो आऊ मोइच्याङ।
0: चस्मा त लाउला च्याङबा, पिराती चाहिँ अलिक बिजार गर्नुपर्छ।

0: What do you do to help others feel they belong here?
1: म आफू जस्तै स्वभाव भएका साथीहरूसँग रमाउँछु र सायद जसरी मैले उनीहरूसँग हुँदा आफैसँग भएको अनुभूति गर्छु उनीहरूले पनि सायद त्यही अनुभूति गर्छन् होला। सँगैको कम्पनी नै त्यो अनुभूति हो। आई लभ स्पेन्डिङ टाइम विथ फ्रेन्ड्स हु थिङ्क लाइक मी। When I'm with them, I feel completely myself, and I hope they feel the same way. Just being together makes us feel like we belong.